0: ਇੱਥੇ ਸਾਈਂ ਰਣਨਟ ਜੋ ਅਸਾਂ ਡਸ ਮਿਲਿਆ ਅਸਾਂ ਇੱਥੇ ਆਇਆ ਸੀ ਪਹਿਲੇ ਦਫ਼ਾ ਵਧੀਆ
1: ਮੇਰਾ ਪੁਰਸ਼ਰ
0: ਮੇਰਾ ਪੁਰਸ਼ਰ
1: ਜਰਮਨ ਹੋਵੇ ਬੱਚੇ ਕਿਲੇ
0: ਜਰਮਨ ਹੋਵੇ ਕਿਲੋ ਡਾਕਟਰ ਮਨਜ਼ੂਰ ਸਿੰਘ ਸਾਹਿਬ
1: ਜੀ ਸਰ
0: ਇੱਥੇ ਇੱਧਰ ਮੈਂ ਫਸਟ ਟਾਈਮ ਆਇਆ ਅਲਹਮਦੁਲਿਲਾਹ ਅੱਲਾਹ ਦੀ ਹਕੂਮਤ ਆ ਮੁਕੇ ਸਵਾ ਮੈਂ 80% ਫਾਇਦਾ ਚੁੱਕਿਆ
1: ਤਾਂ ਤਕਰੀਬਨ ਜੇਕਰ ਸੋ ਮਹੀਨੋ ਅੱਗੇ ਦਵਾ ਵਰਤੀ
0: ਜੀ ਜੀ ਸਰ ਮਹੀਨੋ ਮੈਂ ਦਵਾ ਵਰਤੀ ਹੈ
1: ਮਹੀਨੋ ਦਵਾ ਇਸਤੇਮਾਲ ਕੀ ਜਰਮਨੀ ਦੀ ਦਵਾ ਦਵਾ ਹਿੱਟਣੀ
0: ਜੀ ਜੀ ਸਰ ਜਰਮਨੀ ਦਵਾ ਨੇ ਹਾਣੇ ਅਲਹਮਦੁਲਿਲਾਹ ਮੈਂ ਸਵਾ ਮੈਂ 80% ਮੁਤਮਨਾ ਮੈਂ ਵੀ ਉਹਦੇ ਸਾਈਨ ਨਾਲ ਆਇਆ ਹੋਇਆ
1: जर्मनी जो होंगे
2: ڈاکٹر صاحب تمام بہترین ڈسو من 80% ایکڑو ادے کے رزلٹ ملیو ہے
3: جی سر بالکل
2: تو اڑا جکے مریض ہن بیچارا الہی کافی ڈسو پریشان رہن تا ہن ہی ادو بچے بھی من 6 مہینہ مو نند رہی نہیں دی ظاہر ہے ان کے ایڈی ساری وڈی بیماری جیرے جی او اکثر اج کو فرسٹ ٹائم نہ تھیو ہے جو گمبڑ جا پیشنٹ تو لا علاج تھی جن وری تھا وٹایو جن اگ میں بیندڑ ہن ڈسو
3: جی سر بالکل اسا یہ گل نوٹ کرائی نہ رہن ایو
2: ڈاکٹر بیٹھا پراپر علاج کور تھے پیشنٹ باقی شفا دین والی اللہ سائن کی ذات ہے ممکن ہے یہ بھی ہے
3: بالکل اصا بھی یہ گل کر شفا دین رب تعالیٰ جو کم ہے یہ ضروری نہ ہے کہڑے بھی ڈاکٹر وٹا شفا ملے جی کدیں بیوڑو گھن مریضن کے گمان ہوں تو بھائی اواں چھو تو ٹے مہینہ اصا ٹریٹمنٹ کرداسی ٹھیک تھی ویسے لیکن ڈسو اصا یہ چند تو گھٹ میں گھٹ ٹے مہینہ ٹریٹمنٹ کراؤ پر ڈسو ان صرف ایکڑو مہینہ ٹریٹمنٹ کرائی تو ان کے 80% فرق یعنی
2: رزلٹ ملو
3: رزلٹ ملی پر یہ ضروری نہ بھی ہے کھے 4 مہینہ 5 مہینہ 6 مہینہ بھی لگی وا پر ان میں فائدے کی امید ہوں جی بی علاج ہے ان میں صرف فسٹ ایڈ ہے یا صرف ایکڑو ٹیک ہے ان علاج میں ٹیک نہ ہے فسٹ ایڈ نہ ہے ہی پراپر ٹریٹمنٹ ہے چھاکان جو ہی پراپر ایکڑو مکمل علاج ہے مہربانی
2: پروگرام ہے صحت جی گال جی مہراپور ایف ایم 94 جو ہی آواز سوانج سماج نے بچے بیو 0301-196-851 سن جو لائیو کال جو نمبر سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب اسان جے اسٹوڈیو میں موجود آہن 30 سالہ ڈاکٹر صاحب جو تجربہ ہے جے کو 30 سالہ تجربہ رکھن تھا ڈاکٹر صاحب 1994-95 کا وٹھی کرے ڈاکٹر صاحب ان فیلڈ میں آہن جو ڈاکٹر صاحب کی شروعات اسلام آباد کا وٹھی کرے کراچی اسلام آباد حیدرآباد ان کے علاوہ مورو تھو نواب شاہ تھو ڈاکٹر صاحب مختلف علاقوں میں رہو ہے ڈاکٹر صاحب کی وڈے میں وڈی خاصیت یہ ہے تو ایک جرمن جکی ہے ان کی فرانچائز ہے جرمن ہومیوپیتھی کے نالے سے جرمنی جو کو ملک ہے ان سے وابستگی ہے ڈسو جکی لوکل میڈیسن ہے یا ایکڑی فارن جو جکی میڈیسن ہیں جرمنی جو جکی دواؤں ہیں باہر ملک جو جکی دواؤں ہیں ان میں یہ تو ضرور ہے اسی ان گال کی ہر مانو تسلیم کرے تو بھائی رات دن جو فرق ہے رزلٹ جو ڈاکٹر صاحب اصل میں میڈیسن میں ایکڑو رزلٹ ہے مقصد یہ ہے تو میڈیسن میں رزلٹ ہے پراپر جن علاج تھے تو جرمنی جو دواؤں ہیں اللہ تعالیٰ کے حکم سے ان میں ایکڑی شفا اللہ سے رکھی ہے ایکڑو ذریعہ بنجے تو اللہ سے ان کے شفا دے تو پروگرام صحت کی گال تھی پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-196-851 ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر کدیں بھی اواں کے مایوس نہ تھو हर बीमारी जो इलाज मौजूद है जो लाइलाज थी अचे तो जी डॉक्टर साहब इन अदे तो ये समझो तो मुख्य गमट वारन यो करे छियो ला इलाज करे छियो
3: बिल्कुल जेको मुसलसल
2: मैं जेको लफ्ज होया जेके मु बुदा दिसो उन में यो तो उन जणा सा के ला इलाज करे छियो औ हमेशा चोंदो आ त कदे बे मायूस नाए थियनो का भी बीमारी ला इलाज ना है उन जो इलाज मौजूद है जर्मन होम्योपैथिक क्लिनिक डॉक्टर मंजूर हुसैन मेमन साहब टलिया जो कॉलर लाइन दे मौजूद है डॉक्टर साहब ता मौजूद अगते बताईंदा सी जारी साहब रखंदा सी तो कॉल पे वठो था अस्सलाम वालेकुम
4: وعلیکم السلام سر جی شاہ اللہ کشاہ
2: دعا ہی الحمدللہ سائیں کیر پہ گلائیں جی ادا خانوان میں کیر پہ گلائیں
4: عبدالرشید گاہرو
2: جی جی گنگلا صاحب ٹھیک آئے ہو حکم کے اچھا پوچھنا ڈاک صاحب کا
4: ننڈڑو آیا تھا جو اٹھن مہینہ جو انہیں بخار نہ دو چھلے
2: اچھا اٹھن مہینہ جو بخار دوا کے گھنو عرصو دیو تو دینے کی شدید گرمی ہے وجہ یہ ہے سبھانے صبح جو ڈہ کا شام پنجے وگے تھی ڈاکٹر صاحب موجود ہے خانوان میرا پور گجو پی ہلیا چوس ننڈڑو ہے نا ان کے لیے کا بھی تاکہ ڈاکٹر صاحب بھی پان بدھے تو کئی منع ایڈوائس یا کا بھی میڈیسن یا ٹریٹمنٹ سجیسٹ نہ کرو چو یہ ننڈے بار کی نہ کبھی تین کے بہتر ہے ان کے کھوں ہلیا چوس ان شاء اللہ اللہ تعالیٰ کی ذات شفا دین والی ہے پان بدھو تھا ایف ایم سے بدھا مہنگا اچھی کر پان ویوز دے ودا آئیں وی تا بھی یہ فون کر چوند جو بن ڈی ٹین سائیں میں بجی بجی بٹھم پر مجھے بخار نہ پہ چڑے ہاں الحمد للہ ٹھیک تھی
4: ویسے
2: جی جی اچھا پیرالائز تھی زارا وی کئی بے گھر بھاتی کے موکل کو بھا ہوں کوئی ننڈڑو ہوں کوئی پٹ ہوں جو ہوں یا پہنچا بار ہوں فیملی والا زارا امریکہ کھڑی ہندی ان کے ننڈڑے کے اٹھن مہینوں جو ننڈڑو ہے تو ان کے کھڑی اچھا ڈیکھارے وجہ سرو بھر ٹھیک ہے سائیں مہربانی جی ڈاکٹر صاحب
3: بالکل ننڈڑے بار کے حوالے سے پہ بھی ایک کیس ہے تو میں وہی گال کی ننڈڑے بار کے روبرو جدید ڈسبو ہے تو اندازو ہے ضروری نہ ہے تو ملیریا ہوجائے یا کوئی ہوجائے چیسٹ کنجیکشن تھی سکے تھی اینیمیا تھی سکے تھی رت کی کمی تھی سکے تھی یا جان میں کو بیو انفیکشن تھی سکے تو وہ جدید پیشنٹ کے روبرو ڈسبو تو اندازو فی الحال جدید بخار تیز ہے تو ان کے سوائے پانی کی پٹی رکھنے کی بھی کا بھی ٹریٹمنٹ نہ ہے جانی یہ بھی کوشش کرجو تو پانی چھاتی تے نہ اچھے صرف مغز تے جو ہے سو پانی کی پٹی رکھنے ہوجائے
2: ڈاکٹر صاحب اکثر کرے یہ تھی ہے تو مہنگا کدیں کدیں چوندن بس اساں جو اتے ہی کم تھی وجے بھائی وہ ہوں فسٹ ایڈ ہاں سائن جو بھی جن موڈ یہ تو من جو ریفرنس ڈنو تو مجھے فالج ہے پیرالائز ہے اللہ سائیں تاکہ شفا ڈی تا پان ہی ہلیا جو تا پان بھی جو ڈاکٹر صاحب کا علاج کرایا تا پیرالائز والا کترا جو پیشنٹ من وہ ٹھیک تھی ویا سو ادو اچے تو میں کنڈیارے بھی ویو آیاں ہیڈے بھی ویو ہاں بھائی کنڈیارو ویو آئیں تو خانوان کا جڑو کنڈیارو تو اڑو مہراپور ایکڑی فیسلٹی ہے نا تو مہراپور اجا جو سمجھا تو نزدیک ہوں
3: جی
2: یا ایکڑو وچتے ہی کھڑی ہو مسئلہ کون کو با ٹھیک ہے کوتڑی کبیر کا سیدھو گجے پہ آئے خانوان کوتڑی کبیر مہراپور ایڈو کو مفاصلو آئے کون 10-12 کلو میٹر کھڑی ہوں 10-12 کلو میٹر کھڑی ہوں
3: بالکل صحیح پہ جو شفا کی گال ہے اعتماد کی گال ہے
2: ہاں سو سائیں کے بھی تر چیزیں ننڑو ہے ان کے روبرو ڈیکھارے وجہ تو ایکڑو بہتر تھی ایک بڑی وی علاج کرائیس ان شاء اللہ ٹھیک تھی ویسے برحال مین کا اصل میں شاید گرمی ہے گرمی کی شدت ہے گھنی ان کے جو ٹیمپریچر ہے وہ مینٹین کرنا ہے یہ بھی تھے تو پروگرام ہے صحت کی گال چاہیے مہراپور ایف ایم 94 معاف کرو تو موضوع سویر اصل کٹیوس موضوع
3: جی سر بالکل گال اصا موضوع پانچ فارون سے پہ گالا سی فاروا جو ہے سو تمام گھن بیمارن تے جو ہے سو لگن تھا جی میں فیٹی لیور کی گال کئی یا رت کی کمی کئی ہے ان میں جو سو مادے کی بیمارن میں جو ہے سو کافی فائدے مند ہے پروسٹیٹ گلینڈ کھینچو ودی وجے تو ان میں کافی فائدے مند ہے یا کئی یو ٹی آئی انفیکشن تھے تو گردن جو انفیکشن تھے تو ان میں کافی پیشاب میں جلن ہے ان میں فائدہ دے تھے ود میں ود اچھا جو ان موسم میں خون میں گرمی پیدا تھی ویندی ہے خون میں تپش پیدا تھی ویندی ہے ودی ویندی ہے جن کے کرے اواں جا ہتھ پیر بھی سڑن لگندا ہیں اکھیوں بھی سڑن لگندی ہیں پورو جسم جو سو سڑندو ہے ان میں بھی جو سو فاروا تمام اکثیر ہیں اڑے طریقے سے ان کنڈیشن میں جن کے وی ڈائبٹک ہے شوگر ہے جن کی شوگر ودی وجے تھی تو ان کے لیے بھی فاروا اصل جو ڈسند آئیں تو یہ بھی مانی سے گڈ جو سو فاروا کھائی سکو تھا فاروان کی جی جڑ ہوں ہے ان جو پاؤڈر کرے وہ کھانے سے بھی شوگر جو سو تمام گھنی کنٹرول میں اچھی ویسی ہے لیکن فاروا जेको आहे सो को साइड इफेक्ट कोन्हे को फारवा शुगर जे मरीज़ जे लाइ बहितरु फारवा ब्लड प्रेशर जे मरीज़ जे लाइ बहितरु फारवा मादे जे लाइ मरीज़ जे लाइ बहितरु आहिनि फारवा जिगर जे मरीज़ जे लाइ बहितरु आहिनि त फारवा दिमाग़ खे ताक़त ॾियनि था त फारवा जिस्म खे ताक़त ॾिए थो फारवा रतु वधाए थो फारवनि सां एसाबी कमज़ोरी ख़तमु थिए थी त बजाए जो तव्हां ॿिया टॉनिक्स खाओ मल्टी विटामिन खाओ ड्रिप्स हणायो हिन जेकॾहिं मौसम में तव्हां फारवा इस्तेमालु करियो तव्हां मां सम्झां थो 99% तव्हां बिल्कुलु सिहतमंद रहंदो
2: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर FM 94 जो आवाज़ तव्हांजी समायतुनि ते पहुचे पियो 0301-9196-851 असांजो लाइव कॉल जो नंबर आहे कॾहिं बि अव्हांखे मायूस नाहे थियणो सिंध जो मशहूरु मारूफ़ डॉक्टर मंज़ूर हुसैन मेमण साहबु असांजे स्टूडियो में मौजूदु जेके मुख़्तलिफ़ बीमारियुनि बाबति ॼाण ॾेई रहिया आहिनि कराची इस्लामाबाद जो मशहूरु मारूफ़ डॉक्टर आहे डॉक्टर साहबु RHMB इस्लामाबाद होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन आहिनि गुर्दे में पथरी आहे पिते में पथरी आहे कॾहिं बि अव्हांखे मायूस न आहे थियणो मसाने जी पथरी आहे हुनजो बग़ैर ऑपरेशन जे कामयाबु इलाजु कयो वञे थो संदनि जोड़नि गोॾनि जो सूरु नक कन गलो पुराणो नज़लो निछो मथे जो सूरु अधु मथे जो सूरु नज़र जी कमज़ोरी कन जो वहणु कन जो सूरु घटि ॿुधण में अचणु शुगर ब्लड प्रेशर दिलि जा मर्ज़ फाल जी खंघि टीबी मादे जो सूरु मादे जी अल्सर त्री जो वधणु जिगर हेपाटाइटिस बी सी गुर्दनि जो इन्फेक्शन उन्हनि सभिनी बीमारियुनि जो कामयाबु इलाजु कयो वञे थो या जिन जो कदु नथो वधे पियो जेके ॿार आहिनि उन्हनि जो कदु न आहे वधंदो उनजो बि इलाजु मौजूदु आहे जिन जो वज़न वधी वियो आहे उनजो बि इलाजु मौजूदु आहे प्रोग्राम आहे सिहत जी ॻाल्हि 0301-9196-851 0301-9196-851 असांजो लाइव कॉल जो नंबर आहे जेके दोस्त फेसबुक ज़रिए असां सां गॾु आहिनि उन्हनि खे बि ख़ुशि आमदी चऊं था तमामु बहितरीन दोस्त आहिनि मौज़ ॿुधंदड़ आहिनि जेके असां सां गॾु हूंदा आहिनि हमेशह ऐं अव्हांखे ॿुधाईंदा हलूं तव्हां कंहिं बि बीमारी बाबति डॉक्टर साहिब खां पुछी सघो था 0301-9196-851 ते प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 तां वञी ख़िदमत में लाइव पेश कयो पियो वञे अव्हांजो पंहिंजो मेज़बान हाकिम अली जिस्कानी अव्हां सां गॾु आहे प्रोग्राम सिहत जी ॻाल्हि में प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु डॉक्टर साहबु ख़ासि तौर ते गर्मी खां जीअं अव्हां गर्मी जो बचाउ हिकिड़ो ॿुधायो इन खां अलावा ॿियूं कहिड़ियूं शयूं गर्मी में इस्तेमालु करणु घुरिजनि असांखे
3: बिल्कुलु गर्मी में जेको आहे सो ज़्यादा से ज़्यादा पाणी इस्तेमालु ज़रूरु करणु घुरिजे जो पाणी इंसान जी जेको आहे सो तमामु ज़रूरत आहे ऐं जिस्म में जॾहिं बि हिन गर्मी में तव्हां ॾिसंदो त पसीनो निकिरंदो आहे त जिस्म डिहाइड्रेट थी वेंदो आहे मां अॻियनि प्रोग्रामनि में बि इहा ई ॻाल्हि कई त इन जे करे जेको आहे सो पाणी तमामु ज़रूरी आहे जेतिरो थी सघे त पाणी जेको आहे सो तमामु घणो इस्तेमालु करियो ऐं एतिरो पाणी इस्तेमालु कयो जो ईअं न आहे तव्हांखे उञ लॻे त तव्हां पाणी पियो तव्हां उञ जो इंतज़ारु न कयो तव्हां जेको आहे सो पाणी जेको आहे सो वधि में वधि जेको आहे सो इस्तेमालु करे सघो था ऐं जेको आहे सो उनखां अलावा जेके मां जी ॻाल्हि कई पाणी जी उन खां पोइ कची लस्सी करे पियो उहा अव्हांखे फ़ाइदो ॾींदी लीमो पाणी करे पियो लीमो पाणी अव्हांखे फ़ाइदो ॾींदी स्पंगुर जी दुही हिन मौसम में जेको आहे सो पीअणु घुरिजे तास तव्हांजी ख़तमु थींदी जेके ख़ुश्की वग़ैरह लॻंदी आलू बुखारा जेको फ्रेश आलू बुखारो अचे थो उहो तमामु बहितरु आहे या जेको खुश्क आलू बुखारो मिलंदो आहे उहो अव्हांखे जेको आहे सो हिन गर्मी में जेको आहे सो तास मारींदो आहे ऐं जेको मादे जे लाइ अक्सीर आहे जिगर जे लाइ अक्सीर आहे फारवा मां पहिरां ॿुधायो त फारवनि जो शरबत फारवा अव्हां जे लाइ अक्सीर आहे वंगो जेको आहे सो जेके कुकंबर बि चवंदा आहियूं त उहो बि तमामु जेको आहे सो अक्सीर आहे बहितरु आहे उहो इस्तेमालु करे सघो था मिठाईअ जो शरबत उहो बि जेको आहे सो तमामु इन में अक्सीर आहे तमामु बहितरु आहे थधियूं भाॼियूं इस्तेमालु कयो बजाए जो तव्हां गोश्त इस्तेमालु कयो था या अहिड़ियूं कोई गरम या जेके बर्गर वग़ैरह इहे शयूं इस्तेमालु कंदा इन खां साई तूरी हिकिड़ी तमामु थधी भाॼी आहे तमामु बहितरु आहे उन में 90% पाणी हूंदो आहे ऐं हिकिड़ी थधी भाॼियुनि में जेको आहे सो मशहूरु आहे इन जे करे साई तूरी खाइण सां अव्हांखे बोझ महसूसु कोन थींदो अव्हांखे जेको आहे सो यानी गरमाइश महसूसु कोन थींदी इन जे करे जेको आहे सो या हल्कियूं जेके ॿियूं जेको आहे सो सब्ज़ियूं हूंदियूं आहिनि उहे इस्तेमालु करे सघो था उनखां पोइ ॾींहं में हिन गर्मी में 3-4 दफ़ा वेझणु घुरिजे ऐं थधा जेको आहे सो लाइट कपिड़ा ऐं नरम कपिड़ा जेको आहे सो कॉटन जा या अहिड़े क़िस्म जा जेके लोन आहे उहा थधी जेको आहे सो रहंदी आहे इहे थधा कपिड़ा अव्हांखे थधे कलर में लाइट कलर में पाइण घुरिजे, तेज़ कलर वारा कपिड़ा या जेके थुल्हा कपिड़ा हूंदा आहिनि हिन मौसम में पाइण सां अव्हां खे वधीक गर्मी पैदा थींदी। ऐं अहिड़े तरीक़े सां हिन मौसम में एहतियात कयो त जेको आहे सो बग़ैर कंहिं कम जे ॿाहिरि हरूभरू जेको आहे सो अव्हां न निकिरो, नंढनि ॿारनि जो ख़ासि ख़्यालु कयो ऐं मथो ढके जेको आहे सो निकिरो, केप जो इस्तेमालु कयो, सनग्लासिस जो इस्तेमालु कयो। हीअ त हिकिड़ियूं आम हिकिड़ियूं लोकल कॉमन शयूं आहिनि जेके हर इंसान खे जेको आहे सो ख़बर पवणु घुरिजे। वॾो क्रेडिट इहो असांजे एफ एम रेडियो खे आहे त हिन प्रोग्राम जे तवसुस खां जेतिरो थी सघंदो आहे त असां इहे जेके आहे सो अवेयरनेस अवाम ताईं पहुचाईंदा आहियूं। इन जे करे असां चवंदा आहियूं त असांजो प्रोग्राम जेको आहे सो अवेयरनेस जे लाइ आहे, चाहे ज़ाहिरी हिकिड़ी कंहिं बीमारियुनि जे करे हुजे या कंहिं नुस्ख़नि जे करे हुजे या चाहे कुझु एहतियाती तदाबीरनि जे करे हुजे। इन जे करे पंहिंजे सिहत जो, सिहत हिकु अनमोल आहे, अल्ला ताला जी हिकिड़ी अमानत आहे, अल्ला ताला जे ॾिनल हिकिड़ो तोहफ़ो आहे, उनजो वधि में वधि ख़्यालु करणु घुरिजे। ऐं बीमारी हिकिड़ी जेकॾहिं कुदरत जे तरफ़ां का लॻणी आहे उहा लॻी वञे थी, लेकिन उनखे बीमारी थी वञे त उनजो इलाजु करणु सुनत आहे, उनखे मेंटेन करणु असांजो कमु आहे। अहिड़े तरीक़े सां दुआउनि में ज़रूरु यादि रखंदा करियो, ऐं जेको आहे सो जेके बे औलाद आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो।
2: वॾी तमामु घणी महिरबानी डॉक्टर साहिबु, तव्हां असांखे पंहिंजो क़ीमती वक़्तु ॾिनो, वक़्त बि इजाज़त न पियो ॾिए। दोस्तनि खे ॿुधाईंदा हलूं त असांजे स्टूडियो में मौजूदु सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह, प्रोफेसर डॉक्टर मंज़ूर हुसैन महमूद साहिबु, जेको 30 साल तजुर्बो रखंदड़ आहिनि। डॉक्टर साहिब जो ख़ासि महिरबानियूं आहिनि, मोहबतूं आहिनि, पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में ईंदा आहिनि। 0301-9194-51 डॉक्टर साहिब जो नंबर आहे, तव्हां कंहिं बि वक़्तु डॉक्टर साहिब सां राबितो करे सघो था। होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन, अव्हांखे कॾहिं बि मायूस न आहे थियणो। गुर्दे में पथरी आहे, पिते में पथरी आहे, मसाने जी पथरी आहे, गले जा गुदो वधियल आहिनि, पायल्स आहिनि, उन्हनि जो बग़ैर ऑपरेशन जे कामयाबु इलाजु कयो वञे थो। संदनि जो सूरु आहे, जोड़नि जो सूरु आहे, गोॾनि जो सूरु आहे, नक, कन, गलो, पुराणो नज़लो आहे, निछो, मथे जो सूरु, अधु मथे जो सूरु आहे, नज़र जी कमज़ोरी आहे, उन्हनि सभिनी बीमारियुनि जो कामयाबु इलाजु कयो वञे थो। शुगर आहे, ब्लड प्रेशर, दिलि जा मर्ज़ आहिनि, फालिज, पैरालाइज़, जंहिंखे मिसाल साईं चयो त मूंखे पाण खे पैरालाइज़ आहे, अलाह साईं तव्हांखे शिफ़ा ॾींदो, डॉक्टर साहिबु हलिया अचो, इलाजु मौजूदु आहे। खंघि आहे, टी बी आहे, मादे जो सूरु आहे, मादे जी अल्सर, एच पाइली जंहिंजो पॉज़िटिव अचे थो, त्री जो वधणु आहे, जिगर जंहिंजी त्री वधी वञे थी, मादे जो जंहिंखे सूरु आहे या इन खां जिगर जो बीमारियूं आहिनि, हेपाटाइटिस बी आहे, सी आहे, गुर्दनि जो इन्फेक्शन आहे, चहिरे जो रंग वांजो सावरो थी वियो आहे, चहिरे जी ख़ारिश आहे, फट, फुरड़ियूं, ॿारनि में कदु नथो वधे, औरतुनि में वज़न नथो वधे, या जिन औरतुनि जो वज़न वधी वञे थो, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। हर अरबा, ख़मीस, जुमो, छंछर, आचर ऐं सूमर ते डॉक्टर साहिबु जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप, कोटली कबीर रोड, मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि। जॾहिं बि असीं इहो ॿुधाईंदासीं त हर जुमो, छंछर ऐं आचर, यानी हफ़्ते जा 3 ॾींहं चेकअप फीस बिल्कुलु फ्री आहे, बिल्कुलु मुफ़्त आहे। यादि रखंदा अव्हांखे दवा स्टोर तां वठणी पवंदी। काफ़ी दोस्त चवंदा आहिनि साईं तव्हां फ्री जी ॻाल्हि खे, भई कंपनी डॉक्टर साहिबु जेकी चेकअप फीस आहे उहा बर्दाश्त कंदी आहे, जेकी जर्मन जी फ्रेंचाइज़ आहे, उहे जर्मनी वारा डॉक्टर साहिब जी फीस अव्हांजे तरफ़ां डॉक्टर साहिब खे पेड कंदा आहिनि, जंहिंजो डॉक्टर साहिब जे लाइ फ्री रखी वई आहे। बाक़ी अव्हांखे दवा ज़रूरु वठणी पवंदी, उहा पंहिंजे पैसनि सां वठंदा, इहो अव्हांखे ज़रूरु असीं नोट कराईंदासीं। इन ते अॼोको प्रोग्राम बि जो वक़्तु बि पहुचे थो पंहिंजी पुॼाणी ते, जॾहिं बि दुआउनि जे लाइ हथु खणो, असांखे पंहिंजे दुआउनि में ज़रूरु यादि रखिजो, ख़ुशि हुजो, आबाद हुजो, साथ सलामत ऐं सिंध सलामत।

0: आयरन स्टोर हालाणी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
1: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारिया दस्तियाब आई
0: हाँ यचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालाणी
1: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 03003204372
2: خوش خبری جرمن ہومیوپیتھک کلینک ساموں ودن بوٹا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمن ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم بی اسلام آباد ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج